0: मेरे प्यारे बुढ़े मेरे मुँह सुन के बिचारा अहिलेसम्म मलाई भातपछि बसिरहे म बजार कस्तो खतम छु भने के जाड झर माथेर आएको कस्तो मलाई मेरे बुढी
1: बुढी भन्दै
0: ओ दाले आई लभ लभ आई लभ यु माई सातो पुच्छ फ्लाइङ आफ्टर सी यु तपाईँले बुझ्दैन तँलाई देखेर सातो पुच्छ उठ्छ भने क्या मलाई माया गरेको तिमीलाई सम्झि आइपुगेमा भित्र छिर्न देऊ जाड भन्दा बढी मलाई तिम्रो लाग्छ भनेर

0: गुनगुना गर्यो, गम घाम गर्दै जाँदा दुई चार बोतल गयो, दुःख सुखको कुरा गर्दा आज रात भयो।
1: खोल्दिन भनेपछि खोल्दै खोल्दिन, के सोच्छौ तिमीले मलाई?

राति खाएर के भयो दिउँसो हुन्छु होसमा अलिक ढोकोसो भत्काइन्छ है मातेको चोसमा आफूले गर्ने यार।

बाहिर लडे हौ टोला खोल भन्दैछु आप ढोकै छोडिदिन्छु सधैँ दुःख दिन्छु यार म त बाहिर लडिदिन्छु गुनुस् म त बाहिर

Sen Selma kızım. Hayda hayda.

0: खै यार त्यो जफेदारले झन्डै चिहाल्यो। पुस्तकको पाइने अब हुँदैन, अब मेरो लागि ताका फिट गर्नुपर्छ।
1: तेरो लागि
0: मलाई हेल्प गर्नु परेन।
1: हो छ
0: दाइ भग्याकै छोरी।
1: ए
0: अब

0: परे
1: भटभटिया खोइ
0: भटभटिया
2: साथी साथी हुँदैन ए उठ फर्चेल हामीलाई बाहेक हुनुपर्छ हामी सिन्दुर हाल्दैन ए सिन्दुर नहाल पर्दैन।

0: किन सुन्दैन भने काममा हेडफोनको लाग्छ म पहिले फर्किसके ठिक भइहाल्छ
1: प्रधानमन्त्रीद्वारा अङ्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ अन्य थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न गएको छ आजै प्रधानमन्त्रीबाट

0: अब चाहिँ म तात्कै गएको, म मर्नै गएको, एक मरिदिन्छु, दुई मरिदिन्छु, तिन मरिदिन्छु, उतै खाने पानीको ट्याङ्कीमा त नहाम हालिदिन्छु।
1: मरेर छ केटी भन्ने बित्तिकै कहाँ पाइन्छ,
0: काउ बजिया रहेछ भने।

0: चाहिँ अगाडिदेखि सरा सकरा झिनेमा लगाएर हिँडिहाल्छु।
1: कति गरेर असम्झ भएन होइन।